हाम्रो जप सम्झिरहेका छ सुगम संगीतको कार्यक्रम प्रसारण आकाशवाणी अहमदाबाद वडोदरा राजकोट अनि भुज केन्द्र परथी गर्भमा आव्यो बराबर 1:20 मिनिट आप समर्छौ गुजरातीमा समाचार।